साहब भाई नंदलाल जी फारसी दे ही आलम फाजल गजनी तो आए, लिहाजा उन्हां दे बोल उन्हां दी बाणी सारी दी सारी फारसी दे चा। आप फरमान कर देने निशाने सिखी ई पंज हर्फ काफ, सिखी दियां पंज निशानियां पंज काफ दे हर्फां दे च बंद ने। निशाने सिखी ई पंज हर्फ काफ के हरगिज ना बाशद ई पंज माफ, इना पंजां दे चों एक भी निशानी नहीं। सिख हरगिज माफी दा ख्वाहिशगार नहीं बन सकता, उसनों माफ नहीं कीता जा सकता। केड़ियां पंज निशानियां, कड़ा कार दो काछ कंगा बिदां, बिना केस हेच अस्ती जुमला निशां। कड़ा कार दो कृपान, काच कछहरा, कंगा बिदां, बिना केस हेच अस्ती जुमला निशां। पर केसा तो बिना बाकी चार निशानियां परवान नहीं, जैसे लाड़े तो बिना बरात नहीं शोभा पांदी, केसा तो बिना कड़ा कछहरा कंगा कड़ा ए शोभा नहीं पांदा। इना दी शोभा कृपान दी शोभा, कड़े दी शोभा, कछहरे दी शोभा, कंगे दी शोभा केसा करके केस मूल ने। चूंकि राजे परिषद तो सड़े देश दे केसां दा मुंडन आम चल पिया सी, भावे सब तो प्रथम उसने केसां दा मुंडन उन्हां ब्राह्मणा दा कराया सी जिन्हां ब्राह्मणा ने राजे जनमेजे दी महाराणी दी हस के बेपति की थी। ओ किधरे जोर दी हवा नाल नगन होई ते सारे दे सारे हस पए। जनमेजे ने इन्हां दे सिर मुन दिते, कुछ कतल कीते, बुथेरिया दे सिर मुने। इस तरह सिर नु मुन्ना मुंडन करना एक बहुत वड्डी सजा सी, बहुत वड्डी सजा। उस वक्त जनमेजे ने इस सजा ही दिती। कलगीधर पिता ने सारा प्रसंग दसम ग्रंथ विच लिखे है, प्रथम बांध के सबके मूड मुड़ाए, उनर ए डुआ सी सतांके लगाए, इना ब्राह्मणा नु बन के उना दे सीस मुन दिते, मुंडन कर दिता, कि उन्होंने घोर बेदबी की थी सी। फिर इन्हों छोड़ दिता इतनी वड्डी सजा देके। जिन्होंने छोटी सजा दिती उन्होंने तो सजाए मौत दिती, पर जिन्होंने वड्डी सजा दिती उन्हों का मुंडन किया, जीवदिया ही मार दिता। ये ब्राह्मण जिधर जिधर गए लोगों ने पूछया, थोड़ा जोड़ा, थोड़ा दाड़ा, थोड़े केस। तो इन्होंने यह किया, पिता गुजर गया, किसी ने किया मां गुजर गई, ता ऐसा करना पै, ये सोग धारण करना पै। अज भी बिल्कुल सफा चट मुंडन करा के कोई बाहर आ गया बाजार विच, ऐसा समझा जाता है या मां गुजर गई है या पिता गुजर गया। ये मुंडन सोग दी निशानी सी, दुख दी निशानी सी, मौत दा प्रतीक सी। सहजे सहजे जद आध्यात्मिक जीवन रहा ना ते मुंडन आम हो गया। जनमेजे ने कुछ ब्राह्मणा दा मुंडन कीता सी, इना करके इंज कह लो सारे देश दा मुंडन हो गया। केस एक ऐसी सुरक्षा ने, जद कोई नाम जपदा है बाणी पढ़दा है तो मस्तक देच जो शक्ति जमा होंदी है, रस जमा होंदा है, छेती खारिज ना हो जाए, चला ना जाए, केस मदद कर देने। केसा दे चों भी निकले ना, जल्दी ना खारिज हो गए तो दस्तार मदद कर दी है। इस वास्ते बाकी पहरावा जो असी तन ते पहनते हैं वह समाजिक है, दस्तार धार्मिक है, धार्मिक है। केस रहत दे च सिरमौर ने ऋषि मुनिया दा रूप ने, मुखड़े दा दाड़ा प्रकृति दा दित्ता होया पुरुष नो शिंगार है। जैसे असी देख रहे हैं शेरनी दे गल विच, ए लंबे लंबे वाल नहीं, बबर शेर दे जो है गर्दन विच ने। जितना खूबसूरत मोर है, मोरनी
اتنی خوبصورت نہیں، یہ لمبے لمبے پنکھ پرکرتی دا دتا ہویا شنگار ہے۔ اسی طریقے دے نال نر مرغا، طوطا، کبوتر مدین نالوں زیادہ خوبصورت نے، پرکرتی نے شنگارے ہے، داڑا قدرت دا دتا ہویا ایک شنگار ہے۔ اس واسطے آد کال تو پرش دی شنگار وچ رچی نہیں رہی، استری دی شنگار وچ رچی رہی، کیونکہ اس نے پرش دا مکھڑا شنگاریا ہویا ویکھیا تو اتھوں پریرت ہو کے اس نے اپنا مکھڑا بھی اپنے ڈھنگ نال سنوارنا شنگارنا آرمبھ کیتا۔ اس نوں تے منو وگیانک بھی تسلیم کردے نے، خیر دنیا دا سب تو خوبصورت پرش اگر کوئی ہے تو داڑے کیس والا ہے، ایسا اج دے کچھ بچارک بھی من دے نے۔ تو سیس دے اے کیس رہتاں وچ سرمور رہت نے رشی منیا دی روپ ریکھا، کڑا سرب لو ہر وقت بدن نو چھوندا رہے، اس نال شریر دی آروگتا تے رہندی ہے، لیکن خلا وچ جو انند بے شمار ملین روحاں گم رہی ہیں انہاں تو بھی بچاؤ ہوندا ہے۔ کئی کوٹ بھوت پریت سوکر مرگاج تانترک یوگا، خاص کر کے کالا تانترک، اس دا اس پرشد تے کوئی اثر نہیں جس نے اپنے ہاتھ وچ کڑا پہنیا ہویا ہے۔ اج تے اسی دیکھتے ہیں انمت بھی ہے اپنے چھوٹے چھوٹے بچیاں نو کڑا پہنا دے نے تاکہ کسے تنتر ودی دا یا کسے روح دا پرچھاواں انہاں تے نہ پوے۔ اج تے نوزائد بچے، نویں جنمے بچیاں لئی ماواں کڑے منگدیاں نے، انمتی ہے۔ ایسا دکھائی دے رہے کہ سہجے سہجے شاید ساری دنیا اس کڑے نو دھارن کر لوے۔ کڑا دائیں ہاتھ وچ پایا جاندا ہے، کسے بھی کام نو کرن لگے ہاں دایاں ہاتھ اگے آندا ہے، ایک کڑا پرتیک ہے، تو گرو دا سکھ ہے اور تیرے ہاتھ وچ گرو دی دتی ہوئی یہ نشانی ہے۔ اس واسطے تیرے ہاتھ کدی غلط کام نو نہیں پینے چاہیے۔ تو امرت پیتا ہے، امرت چھکے ہے، لہذا تیرے اس ہاتھ دے شراب دی بوتل نہ ہوئے، تیرے ہاتھ کسی دے جبر نہ کرن، تیرے ہاتھ کسی دا حق نہ کھوون۔ تو گرو دی نشانی ہاتھ وچ پہنی ہوئی ہے۔ کچہرا ایک ایسا پردہ اور اس دا اتنا منوگیانک مند تے اثر ہے کہ سہجے سہجے اج تے ساری دنیا نے دھارن کر لیا ہے۔ بھاویں او روپ نہ ہوئے جو کلگیدھر نے سانو دیتا ہے، پر کچھ نہ کچھ کچہرے دی بناوٹ جیسا ہی کچہرا ساری دنیا نے اج دھارن کر لیا ہے، اور اس نو شریر دی اور من دی ایک خاص لوڑ سمجھ لیا گیا ہے۔ کنگا کیساں دی صفائی لئی تے ہے، لیکن اس دے نال جب تب کرن تو بعد جو تھوڑی جیاں دماغی تھکاوٹ یا شریرک تھکاوٹ ہو سکتی ہے، اس کنگے دے بار بار سر تے پھیرن نال